0: जो अंदर हमारे गदूद हैं जो पसीना खारिज कर रहे हैं तो उसको क्या वजूहत है, उनका कोई मसला है,
1: ऐसी बात है,
0: तो
1: हाँ, ये भी हो सकता है ना?
0: देख के फिर उसके मुताबिक उसका इलाज होगा।
1: ठीक है,
0: और
1: दवाखाना पर लाजमी आना पड़ेगा।
0: मरीज जब सामने होता है तो जाहिर है फिर मुकम्मल तफसील से बात हो जाती है, फिर उस पर बंदा उस टॉपिक को लेके या उस बात हाँ। उस मर्ज को लेके और उससे डिस्कस करनी और उससे किसी हिस्ट्री लेनी।
1: ठीक है,
0: तो वो फिर ज्यादा बेहतर हो जाता है।
1: ठीक है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, की हाल जी? कौन है, कितने गाल करें पेवे? जी गुलमरजान भिरा, क्या पूछना चाहते हैं हकीम साहब दे कोलो? इवें गाल जी, अज तक जो है ना पूरा प्रोग्राम मेरा लाला सिर के दर से कीते, प्रोग्राम शुरू को समझे पे वे इवें गाल है जी। इस दे मारे तो एक रेसो हकीम साहब बने तो आपको सारा सिर के मसल के बारे दसा है, दर्द के बारे, तो बेहतर ए है जो तुसा तशरीफ गिन नाल शिफा दवाखाना ते। ठीक है, ये तो हकीम साहब को पता करे सो भाई वाल वे हमें सिर को फर्क पौधे के नहीं पौधा, ते बिया इलाज वस्ते जी अलशिफा दवाखाना दना हमेशा याद रखे सो।
2: ठीक है,
1: हाँ ठीक है जी, रेडियो सुनते रहो। बिल्कुल जनाब, जेरे मेरी बहन को जेरे मेरे भरा को कोई भी सेहत के हवाले का मसला है पिया तो बिल्कुल अलशिफा दवाखाना शवाल मार्केट नर्स ट्रैफिक पॉइंट टांग सिटी के एक कॉलर है हमारे साथ। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी, कौन और कहां से मेरे भाई? खैर खरीद अबरू अस्ताच आवाज डर कमर रवान जी, सो कुल कम जी नरस रहे जी सा आवाज दखन अबरू रेडी कमर रवान जी। हकीम साहब, एक भाई पूछ रहे थे कि उनके सर में दर्द है, तो मैंने कहा आज हमारा पूरा शो ही सर दर्द के बारे में हुआ है, तो वो कह रहे थे हकीम साहब से ये पूछे कि बहुत ज्यादा बालों का सर पर होना, क्या इसकी वजह से भी सर दर्द हो सकता है? उसने एक क्वेश्चन पूछा ये।
0: बिल्कुल, अगर बाल आपके तरतीब से छोटी छोटी मकदार में कटे हुए हैं
1: ऐसी बात
0: तो वो ज्यादा बेहतर है। अगर बाल आपके बड़े हुए हैं और वो एक कहने के तरतीब से नहीं
1: है, बात है हाँ।
0: खुशक है
1: हाँ।
0: तो फिर वो सर दर्द का बाइस बन सकते हैं।
1: बिल्कुल ऐसी बात है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी। जी कौन और कहाँ से बात कर रहे हैं आप? अच्छा, पट्टों में दर्द होता है, कहाँ से बात कर रहे हैं आप? ठीक है, आप रेडियो सुनते रहे जी। हकीम साहब, उनकी घर वाली है और कमर में पट्टों में दर्द होता है, तो क्या मशवरा देंगे आप इन्हें?
0: मशवरा तो उन्हें यही है कि आप अगर आप असाबी कमजोरी के मरीज हैं
1: हाँ।
0: तो फिर इसका प्रॉपर तरीके से इलाज कराएं।
1: ठीक है,
0: और अगर आपको वैसे जिस्म में दर्दें हैं तब भी उसके लिए जरूरी है कि एक मरतबा दवाखाने पे आना पड़ेगा ताकि बेहतर तरीके से मर्ज का पता चल सके
1: ऐसी बात है हाँ।
0: और फिर उसके लिए इलाज तजवीज कर सके, लेकिन इतना इंशाल्लाह जरूर है कि उन्हें अफाका जरूर महसूस होगा और वो मुस्तकी तौर पर।
1: बिल्कुल ऐसी बात है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन और कहाँ से मेरे भाई? शाहआलम से बात कर रहे हैं जी, क्या पूछना चाहेंगे हकीम साहब से आप? हेलो जी, तो प्यारे भाई आपने मेरे ख्याल में जो है ना आवाज आपकी कट गई है। एक मैसेज है हकीम साहब के, अनस भाई के, आपका शो लाइव है। बिल्कुल, हमारा शो लाइव है और रोजाना ही लाइव और बराह रास्त होता है। हकीम साहब, प्रोग्राम के आखिरी दो मिनट हैं
0: जी,
1: सो एक आखिरी कलर है, इनकी सुन लेते हैं। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम
1: जी, कौन देखी तू गाल करें दे पैवे? अच्छा, पश्तू ची खबर एक उरूरा, सो को लकम जी नरस रहे
2: यजुना
1: खबर एक हो जी, इचीर इस सेहत हवाले सर मसवार शता
2: अगर को जी दाकोर वालगे दे दफ्तर मला तबियर किताल दे सर मसला
1: दा
2: जाते
1: मतलब सही दा मतलब चिसर डीर ज्यादा दर्द कवी
2: دا
1: سه خبره راځي نن مو پر پروگرام په دی باندې وکړل د سر درد باندې او وروره به تر داد چې تاسو کوم کورواله ده تاسو راوړی ټانګ شي الشفا د واخانه شوال مارکیټ ته راوړی صحیح ده کنه چې ان شاء الله دی علاج به وشي سو بالکل حکیم صاحب شو کا ٹائم ختم ہونے والا ہے سو آخر میں کیا پیغام دینا چاہیں گے آپ اپنے سننے والوں کو
0: پیغام یہی ہے کہ آپ اپنا اپنے آپ سے زیادہ خیال رکھیں
1: ایسی بات ہے
0: اور اپنے ارد گرد کے لوگوں کا خیال رکھیں
1: ٹھیک ہے حکیم صاحب یہ بتائیے گا کہ کل انشاءاللہ آپ موجود ہوں گے
0: انشاءاللہ اگر زندگی رہی تو صبح 8 بجے سے لے کے شام 4 بجے تک میں مطب پہ موجود ہوں گا
1: ایسی بات ہے
0: اور ظاہر بات ہے جس نے ملنے مشورہ کرنے
1: بالکل ایسی بات ہے آپ کو جو بھی مسئلہ ہے خواتین و حضرات آپ بالکل آ سکتے ہیں حکیم صاحب سے رابطہ کریں اور انشاءاللہ حکیم صاحب روزانہ موجود ہوتے ہیں اپنے کلینک پر اور اپنا علاج معائنہ جو ہے نا وہ کرواتے آپ کروا سکتے ہیں چاہے آپ کو کوئی بھی مسئلہ ہے انشاءاللہ ہر قسم بیماری کا تسلی بخش علاج کیا جاتا ہے الشفا دواخانہ میں الشفا دواخانہ شوال مارکیٹ نلس ٹریفک پوائنٹ ٹانگ سٹی میں سو حکیم صاحب پروگرام کا ٹائم ختم ہوا چاہتا ہے بہت مہربانی آپ تشریف لائے ہمارے سامنے ان کے سوالوں کے جواب دیا آپ نے
0: بہت بہت شکریہ
1: مہربانی اللہ حافظ اللہ خوش رکھے آپ کو ہمیشہ بالکل خواتین و حضرات حکیم سید مشکور احمد شاہ صاحب کی آج آپ نے گفتگو سماعت فرمائی اور امید ہے کہ آج کی گفتگو آپ کے لیے بڑی ہی مثبت ثابت ہوگی آپ اس سے بڑا فائدہ لیں گے سو خواتین و حضرات یہ شو آپ کی خدمت میں جو کہ صحت کا پیغام ہے الشفا دواخانہ کے خصوصی تعاون سے پیش کیا گیا اور روزانہ پیش کیا جاتا ہے 7 بجے سے لے کر 8 بجے تک تو انشاءاللہ حکیم صاحب کل صبح 8 بجے سے لے کر شام 4 بجے تک موجود ہوں گے اور مریضوں کا چیک اپ آنا جاری رہے گا الشفا دواخانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانگ سٹی مزید تفصیلات و معلومات کے لیے اور پروگرام کے بعد حکیم صاحب سے رابطہ کرنے کے لیے نمبر نوٹ فرمائیے 0319-55-23-404 اسی کے ساتھ میرے پروگرام کا ٹائم بھی ختم ہوا چاہتا ہے زندگی باقی تو ملاقات باقی اپنا بہت سارا خیال رکھیے اللہ حافظ السلام علیکم
3: It's 2 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhon Rang Aman. You are listening to Radio Aman Network.
4: We got more hits for you, so stay tuned.
3: 88.4 FM.